0: فیلم تو یه کمینگیش دیر اینه محمد رفیق از فیلمه و مجرد سمی رای حتا پروفیسر فیلمو گید. رسل جدبوری نیشب درست نیا شنکر جگشن نو سنگید. مطرح فیلم سنگید میں کارکرم های آپ نے سمحاوی اچھیے ہم کسی سے کم نہیں فیلم نی آگ قوالی. شب تو چھے آئین بکش مجر سلطان پوری نا اینه دن چھے رہل دیو برمن نی گئے کلا کرو چھے محمد رفیق آشا بوسلے અને સાથીઓ
1: અઝીઝ દોસ્તો હિન્દુસ્તાન કી આઝાદી કી સાલગિરહ પર મેં ઓર મેરે સાથી આપકો દિલી મુબારકબાદ પેશ કરતે હૈ ઓર જિસ શોક સે આપ આઝાદી કા જશ્ન મનાને યહાં આયે હૈ ઉસકા શુક્રિયા અદા કરતે હૈ આજ રાત યોમે આઝાદી કે શાનદાર જશ્ન પર मैं और मेरे साथी आपके सामने एक कव्वाली पेश करने वाले हैं. मगर इससे पहले मुझे इतनी गुजारिश करनी है कि आज ये कव्वाली महज कव्वाली नहीं बल्कि मेरी जिंदगी का, मेरी मोहब्बत का बहुत बड़ा इम्तिहान बन गई है. हादसा अक्सर इंसान को एक दोराहे पर लाकर खड़ा कर देते हैं और उसे फैसले का हक होता है कि वो कौन सा रास्ता इख्तियार करे. मगर मेरे लिए तो वो दोराहा भी नहीं, मेरे लिए एक ही रास्ता है, एक ही फैसला, एक ही अंजाम. इसलिए आज इस भरी महफिल के सामने मेरा यह वादा है, या तो वो हाथ जिन्होंने मेरे गले में यह हाथ डालते हुए मोहब्बत की कसम

ملاحظت باشه بولی توکیه تر. آن توی محقه سمتار ایک بار پھر پردان منتری نریندر مودی کچھ دیر بعد تین دن کے دورے پر سیشلز پہنچ رہے ہیں. श्री मोदी ने सेशल्स को एक महत्वपूर्ण समुद्री पड़ोसी और भारत के विशाल महासागर में प्रमुख भागीदार बताया. अमेरिका के विदेश मंत्री मार्को रूबियो ने कहा, ट्रंप प्रशासन